0: سامعین، آج کا یہ پروگرام رفیع صاحب کو خراج عقیدت پہنچانے کی اس ناچیز کی ایک معمولی سی جرات پر ہے اور آپ کے دلوں میں ایک بار پھر ان کی محبت اور احترام کے چراغ روشن کرنے کی ایک کوشش بھر ہے۔ بہت شکریہ، آداب۔
1: سامعین، ابھی آپ محمد رفیع پر سن رہے تھے ایک اسپیشل پروگرام جسے پیش کر رہی تھی شائستہ زاہد صاحبہ۔ امید ہے کہ ہمارا یہ پروگرام آپ کو پسند آیا ہوگا۔ آج کا اردو پروگرام یہیں پر اختتام پذیر ہوتا ہے، پھر ملیں گے کسی اور دن۔ تب تک کے لیے اپنے میزبان محمد سعید اختر کو دیجیے اجازت۔ آداب۔
2: آکاشوانی کے لکھنؤ مرکز سے اردو پروگرام نشر کیا جا رہا تھا۔
3: ہم آکاشوانی کے وارانسی کیندر سے بول رہے ہیں۔ اب سے تھوڑی دیر میں آپ سنیں گے لوک سنگیت کا کاریکرم اس چھوٹے سے انترال کے بعد۔
4: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
5: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
4: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
5: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
4: डायल कीजिए
6: 0542227658।
5: नंबर एक बार फिर नोट करें
7: 0542227658।
3: आइए सुनते हैं लोक संगीत के कार्यक्रम में डॉक्टर ज्योति सिन्हा से पहले ये देवी गीत।